यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। आउँदो 10 वर्षभित्र बाँसले असमको मूल्यवान सम्पदमा रूपान्तरित हुनेछ भनी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। यसको फलस्वरूपमा राज्यको बाँस खेतीहरूले जथेष्ट उपकृत हुनेछन् भनी उहाँले भन्नुभएको छ। राज्यमा वनक्षम यातायात व्यवस्थाको क्षेत्रमा नयाँ अध्यायको सृजना गरी हिजो गुवाहाटीको सती राधिका शान्ति उद्यानमा असममा उत्पादित बाँसले निर्मित साइकल उद्घाटन गरी मुख्यमन्त्रीले यो कुरालाई प्रकाश गर्नुभएको हो। डाक्टर शर्माले भन्नुभएको छ कि बाँसले साइकल निर्माण गर्ने प्रयोग सफल भए भविष्यमा राज्य सरकारले पृष्ठपोषकता गर्नेछ। बाँसदेखि 800 विध सामग्रीको प्रस्तुति गर्न सकिन्छ भनी उल्लेख गरी उहाँले भन्नुभएको छ कि रैथाने बाँसबाट उत्कृष्ट मानका टाइल्स, मिथानाइल, इथेनाइल, वनछम, विमान इन्धन आदि प्रस्तुत गर्न सकिन्छ। यो उद्यम मार्फत स्थानीय बाँसको निम्ति नयाँ बजार सृष्टि गर्नुको साथै बाँस सङ्ग्रह, प्रसंस्करण, साइकल निर्माण, परिवहन र सेवा लगायत समग्र मूल्य श्रृङ्खलामा नयाँ कर्मस्थान र जीविकाको मौका सृष्टि हुनेछ भनी आशा व्यक्त गर्नुभएको छ। उल्लेखयोग्य यो छ कि यो बाँसको साइकल मात्रै 5 रुपियाँमा चार्ज गरी 50 किलोमिटर चलाउन सकिनेछ। यो साइकलको सुरक्षाजनित विषयलाई ब्युरो अफ इन्डिया ट्रेडर स्ट्यान्डर्डले प्रमाणित गरेको छ भने मुख्यमन्त्री डाक्टर शर्माले भन्नुभएको छ। सिल्चर पौर निगमको चुनावको मतग्रहण प्रक्रिया बिहान 7:30 बजेदेखि सुरु भएको छ। बेलुकी 4 बजेसम्म अनुष्ठित हुने मतग्रहणमा 42 वार्डमा 133 प्रार्थीको राजनैतिक भाग्य निर्णय गरिनेछ। भारतीय जनता पार्टीको मनोनित प्रार्थीले हाल 2 वार्डमा बिना प्रतिद्वन्द्वीले जयलाभ प्राप्त गरेका छन्। हाम्रा सिल्चर संवाददाताले जनाएअनुसार 303 मतगणना केन्द्रमा मतदान प्रक्रिया चलिरहेको छ। नगाउँ लोकसभा समष्टिको आगन्तुक उपचुनावको निम्ति राजनैतिक दलहरूको प्रचार अभियान जारी रहेको छ। शासकीय भारतीय

पार्टीका साथै विरोधी दलहरूले पनि दलीय प्रार्थीको समर्थनमा सार्वजनिक सभा शोभायात्रा अनुष्ठित गरी मतदाताहरूलाई आकर्षण गर्ने प्रयास गरिरहेका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो दलीय प्रार्थी देवाशिष शर्माको भएर समष्टिको कतिपय स्थानमा प्रचार चलाउनु भएको थियो। सांसद गौरव गोगोईका साथै असम कङ्ग्रेसका तत्वाधायक तथा छत्तिसगढका भूतपूर्व मुख्यमन्त्री भूपेश बघेलले कङ्ग्रेस प्रार्थी शिवमणि बराको भएर चुनाव प्रचारमा अंशग्रहण गर्नुभएको छ। यता त्यसरी नै विधायक तथा एएडिएफका प्रार्थी बदरुद्दिन आजमलले पनि समष्टिको विभिन्न क्षेत्रमा चुनाव प्रचार चलाइरहेका छन्। यता निर्वाचनमा मुक्त निरपेक्ष र शान्ति श्रृङ्खलामय परिवेशमा सम्पन्न गर्नको निम्ति प्रशासनले विभिन्न पदक्षेपहरू ग्रहण गरेको छ। काजिरङ्गा राष्ट्रिय उद्यानमा आजदेखि पर्यटकको निम्ति उद्घाटन गरिएको छ। 2026-27 पर्यटन वर्षको निम्ति आज राष्ट्रिय उद्यानमा जीप सफारी पनि सुरु भएको छ। बिहान 7:30 बजेदेखि 10 बजेसम्म र दिउँसो 1:30 बजेदेखि 3 बजेसम्म जीप सफारीको समय निर्धारण गरिएको छ। वन अधिकारी ऐन 2006 अधीनमा राज्यको विभिन्न ठाउँको योग्य हितधिकारीहरूलाई हिजो भूमि स्वत्व पत्र प्रदान गरिएको छ। विश्वनाथ जिल्लामा शिक्षा र तथ्य प्रजुक्ति मन्त्री डाक्टर रनस पेगुले जिल्लाका 97 जना हितधिकारीहरूलाई भूमि स्वत्व पत्र वितरण गर्नुभएको छ। यसमध्ये गहपुर महकुमा 50 र विश्वनाथ महकुमा 47 परियाल रहेका छन्। गहपुरको कनकलता भवनमा यस उपलक्ष्य आयोजित कार्यक्रममा अंश ग्रहण गरेपछि साङ्बादिकहरूसँग भएको कुराकानीमा डाक्टर पेगुले 2025 सनको जुलाईसम्म जिल्लामा सर्वमोट 11,913 परियाललाई भूमिस्वत्व पत्र वितरण गरेकोमा सन्तुष्ट व्यक्त गर्नुभएको छ। कामरूप जिल्लामा पनि हिजो 18 हितधिकारीहरूलाई भूमिस्वत्व पत्र वितरण गरिएको छ। कोक्राझार जिल्लाको बडोल्यान्ड प्रशासनिक महाविद्यालयमा यस उपलक्ष्य आयोजित कार्यक्रममा 60 हितधिकारी र 20 समुदायलाई भूमिस्वत्व प्रदान वितरण गरिएको छ। जिल्ला प्रशासनको तथ्यअनुसार कोक्राझारमा 103 गाउँमा सर्वमोट 1,063 भूमिस्वत्व पत्रमा अनुमोदन गरिएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म अवसाकाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 11 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। साहित्यिक कार्यक्रम आज साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित एक लघु कथा खड्गराज राउतबाट।
1: कथाको शीर्षक छ स्पोहै ऐ मालती। अनि आज यति सखारे चिटिक्क पर कतातिर जान लागेकी हँ? निकै चटारो परे जस्तो छ नि। कतै हाट बजारतिर हो कि कुनै खास कामले बाहिरतिर कहाँसम्मको दाउ हो? नारीजन्य खसखस दोहोऱ्याउँदै पल्ला गरे पुरोतिनी बजैले आफ्नो जिज्ञासा पोखिन्। बाहिर फेर त अरू कहाँ हुन्थ्यो र बढीमा? आफ्नो त काम भने पनि धाम भने पनि अर्काकै सितन खाने आइमै नपरियो। उही मुखियाकै घरतिर जान लाग्यो नि। हिजै त मुखियाले उर्दी गर्नुभएको थियो भोलि अलि फजिरे तिमीहरू सजदज भएर आउनु, भोलि हाम्रोमा कुटुम्बहरू आउनेवाला छन्, उनीहरूका सामुन्ने आफ्नो शान सौकात देखाउनु छ। त्यसैले नोकर चाकर पनि झुत्रे झाम्रे हरिकङ्गाल होइनन्, उच्च दर्जाकै रहेछन् भनाउनका निम्ति पनि तिमीहरू अलिक बानकी परेर आउनु है। त्यसैले आफ्नो गच्छेअनुसार अलिअलि कोरीबाटी गरे कि पो त। त्यत्रो सिङ्गार पेटार त अरू के गर्न सकिन्छ र, होइन त बढीमा? हो मालती हो, घाँटी हेरी हाड निल्नु त्यसै कहाँ भने आऊ र। ठुला ठालुको

जे चिताए त्यही पुग्छ र जे पनि गर्न सक्छन् भन्छन्। हामी त आफ्नो औकातदेखि बाहिर कहाँ जानु, जे नहोस् ठिकै छ। अनि साँच्ची आउनेवाला कुटुम्ब चाहिँ छोराका लागि हो कि छोरीका लागि? हँ मालती, सरल स्वभावकी मालतीसित रहनसहन र हैसियत अनुरूप साझेदारी गरिसकेपछि बजेले अर्को उत्सुकता दर्शाइन्। खै त्यो त यसै हो भन्न सक्दिनँ बढीमा, छोटी मुह बढी बात भने चाहिँ के हो कसो भन्दै जासुसी गर्न पनि सुहाएन। यसै लर्को सर्कोमा सविता बहिनीकै लागि होला भने चाहिँ छनक पाएको थिएँ, किटेर भन्न चाहिँ अलि। यति साङ्केतिक सुझ दिइसकेर मालतीले कुराको बिट मारी। मुखिया रघुवीरको हवेली यसै पनि राजसी ठाँटबाटले सुशोभित त छँदै थियो, आज अझ विशेष किसिमको साजसज्जाले त सारा ऐश्वर्य र वैभव त्यही भव्यतामाथि चरमचुलीसम्म अवतरण गराए चाहिँ प्रतीत हुन्थ्यो। डाइनिङ हलको शोभा बिछट्टै अचकाली देखिन्थ्यो। सतहीमा बाहिरदेखि भित्रैसम्म बिछाइएको रातो कार्पेटमाथि मूल्यवान गलैँचा खापिएको छ। अनेकौँ कलात्मक पारखले कुदिएका सिंहासन ठहरुने खालका सोफा सेटहरू पङ्क्तिबद्ध सजिएका छन्। बीचमा त्यस्तै फराकिलो र चम्किलो गोलाकार टेबुल शोभित छ, जसको केन्द्र भागमा रत्न जडित पानस आकारको स्तूप खडा छ, जो अद्वितीय कारिगरी सिपले समेटिएको छ। कक्षको एक पाटा ओगटेको विशाल काया आलमारी उभ्याइएको छ, जहाँ अलि मूल्यवान र अत्याधुनिक सर सामग्रीहरूदेखि लिएर सिङ्गार पटारका गरगहनाको भण्डागार प्रबद्ध सजिएका छन्। उँभो छतमा सदृश सौर्यमण्डल उपस्थित छ। मध्य भागमा चमचम चम्कने झल्लर झुलेको छ, मानौ सिनेमाको पर्दा चित्रमा देखाइने विलासितापूर्ण अट्टालिकाको राजसी तामझाम सर्लक्कै उक्काएर कारिगरी रहेछ भन्ने त्यहाँ दर्शिन्थ्यो। आफ्नो उपस्थितिबाट पोल खोलिरहेको भान हुन्थ्यो। यसै त कला पोख्त र दक्ष मुखिया रघुवीरको शान सौकात अघि पछि पनि लडतरो ढाँचाको थिएन भने आजको तारतम्य नै भिन्न छ। मध्याह्नकालको समय हुँदो चमचम चम्कने मर्सिडिज कार सलल चिप्लिँदै आएर हवेलीको प्रवेशद्वार सामु टक्क रोकियो। गेटमा तैनाथ द्वारपालले पनि सामुन्ने आई, अति शिष्टतापूर्वक फाटक उघारी सलामी ठोक्दै भित्र प्रवेशका लागि स्वागत जनायो। प्रवेशद्वार नागेपछि कारबाट अतिथिहरू क्रमशः बाहिर ओर्लिए। दुईजना प्रौढ पुरुष, एक प्रौढा नारी र अर्को एक शिक्षित र सुसभ्य देखिने खालको अल्लरे युवक। यी चारजना पाहुनाहरू बाहिर उपस्थित भएपछि रमितीहरूले महसुस गरे कि यिनै कन्यार्थीहरू हुन् र त्यति औधी उच्चकोटीका नभए पनि मध्यवर्गीय कुलीन परिवारका चाहिँ अवश्य हुनुपर्छ। नत्र जो कोही चान्चुनेहरूले रघुवीर जस्तो अजङ्गसित बाहा मिलाउने के को मजा। पाहुना आइपुगेको चाल पाएपछि सपत्नी मुखिया बाहिर निस्किएर उनीहरूलाई न्यानो स्वागत सत्कार जनाउँदै भित्र विशाल बैठक कक्षमा प्रविष्ट गराए। अतिथिलाई यथास्थानमा बसाल्दै औपचारिक भेटघाट र भलाकुसारी आदान प्रदान गरियो। यताभित्रको वैभवपूर्ण तामझाम देखेरै पनि हायल कायल भइरहेको अवस्था पाहुनाहरूको मुखमण्डपमा प्रतिबिम्बित हुन थालेको कुरो सहजै लक काट्न सकिन्थ्यो। केही बेरपछि जलपानको प्रबन्ध गरियो। मगमा बासनादार कफीसित नाना प्रकारका मिष्टान्नहरू टक्रियो। गफगाफसँगै पाहुनाले पनि जलपानको स्वादिष्ट चाखे। त्यसको आधा घण्टा बित्ता नबित्तै खुवाई पियाईको सिलसिला अघि सर्यो। पाहुनालाई ससम्मान अर्कै भोजन कक्षमा निम्ताइयो। फेरि त्यहाँको तामझाम देखेर पाहुना विमुग्ध भए। अब सुख सुकाउँदा भान्सेहरूका हातबाट 84 व्यञ्जनयुक्त भोजनको दोहोरी ओसार पसारले एक किसिमको लहरै चलायो। यो खायो त्यो आउँछ, त्यो खायो अर्को आउँछ, अर्को खायो अझ अर्को आउँछ। गाँसमाथि गाँस निल्न नपाउँदै अझ नाना भाँतीका परिकारहरू थपिन आउँछन्। ती अविराम थपिएका व्यञ्जन चाख्दा चाख्दै गलगिद्ध भइसकेका पाहुनाहरू झन्डै झन्डै आलस तालस हुने अवस्थामा पुगेका थिए। यसरी भोजनादिको क्रम सकिएपछि पुनः जम्मै बैठक कक्षमा सामेल हुन आए। यसपछिको दोस्रो तालिका अन्तर्गत फेरि बातचित तथा गफगाफको सिलसिला जारी रह्यो। कुटुम्ब पक्ष एक तरेलीमा विराजमान थिए भने विपरीत कोणमा सपत्नी मुखिया रघुवीर गजधम्म भएर ठाँटसित अडिसिएका छन्। पछाडिपट्टि सेवक सेविकाहरू पङ्क्तिबद्ध रूपमा शालीन ढङ्गले उभिन आइपुगेका छन्। भान पर्दथ्यो कि यिनीहरू मालिकको सेवा शुश्रूषा गर्ने नोकर चाकर मात्र नभएर कुनै खास योजनाका निम्ति नियुक्त प्रशिक्षित कारिगरी दस्ता पनि हुन्। यसैबीच आधुनिक वेशभूषामा सजित दुई युवा युवती अर्थात् मुखियाका छोरा र छोरी पनि त्यहीँ सामेल हुन आइपुगे। यी दुई थपिएपछि पाहुनासँग फेरि एकपल्ट संक्षिप्त औपचारिक अभिवादनको शिष्टता पुरा गरियो। तत्पश्चात दुवै अभिभावकहरूले आफ्नो बहस जारी राखे। देश देशान्तरमा घटित राजनैतिक उथुलपुथुलका घटनावलीहरूदेखि लिएर अहिलेसम्मको परिणति अनि आगामी सम्भाव्यताबारे किठान गर्न सक्ने चतुर्विद्या प्रस्तुत गर्दै अन्तत आफ्नो कुलीन परिवारको श्रेष्ठता पेशकस गर्न पनि उद्धत बनेका थिए। प्रतियोगितात्मक ढङ्गले बहस चरम बिन्दुमा पुगिरहे तापनि कुटुम्ब पक्षका चार जोडी कर्के नजरले

भने बारम्बार ती मुखिया छोराछोरीको शारीरिक अवयवमाथि यसरी अस्त्रोपचार गरिरहेका थिए कि यी दुई मध्ये कुन चाहिँ छोरो र कुन चाहिँ छोरी हो त। नाडीमा कडी छ, कानका लोतीमा कुण्डल झुन्डिएको छ, बफ कटिङको कपाल, कुम र छातीसम्म झपक्क छ, गलामा मोटो सुनको सिक्री छ, जिउमा मोइल पोस्ट जस्तो लाग्ने कुर्ता पाइजामाको पहिरन छ, छातीको उचाइ केही सपक्क छ, जिउको उचाइ चाहिँ अलिक अग्लो छ, फेरि आकल झुकलले झट्ट हेर्दा कसो कसो रूप रङ्ग वर्ण छोरो जस्तो पनि देखिन्छ। तर जे जस्तै भए पनि छोरी चाहिँ पक्कै यही नै हुनु। ऊ बाहेक अब अर्को चाहिँ केही होचोकद भए पनि छोरो त छोरै हो। र पनि फेरि छाती अलिक पुष्ट छ, नितम्ब पनि अलिक चाक्लो छ, अनुहारमा पनि कसो कसो केटीको जस्तो हिसी छ। फेरि यथार्थमा ठुटै बुच्चै नाकान, गजबले जुल्फी काटेको केटो, अलिक होचो कदको भए पनि जिउमा जिन्सको सुटबुटले टमक्क बान्की परेको छोरो चाहिँ छोरै हो। तर पनि किन किन घरिघरि छोरी छोरो जस्तो देखिन्छे अनि छोरो छोरी जस्तो देखिन्छ, खोइ के हो के हो? पाहुनाहरू आफ्नै आँखाको भ्रम ठानी असमञ्जस्ताले अवाक भन्दै थिए। मुख खोलेर प्याच्च सोधिहाल्न पनि छोरा र छोरीको पार्थक्यता ठम्म्याउन नजान्ने कोर्काली या गँवार कहलाइन्छ भने डर पालेका पाहुना आफैभित्र मरिसरी चाउरिएका थिए। जे नहोस्, तेस्रो तालिका अर्थात् अध्यायको अन्तिम क्रम अनुसार कन्या मगनीको औपचारिकता पुरा गर्नुपर्ने अवस्था आइपर्यो। कुराको सिलसिला मिलाउँदै वर पक्षका अभिभावक अथवा बाबु शोभितमानले बैठक कक्षको भव्यतामाथि एक सरो दृष्टिपात गर्दै मगनीको थालनीमा भने, मुखिया साहेब, हजुर जस्तो प्रभुवादी तथा स्वाभिमानी व्यक्तिसित साइनो सम्बन्ध गाँस्न पाउनु भनेको हाम्रा लागि त अहोभाग्यकै विषय बन्दछ। आफ्नो पनि अलिअलि गौरव मिसाउँदै उनले फेरि भने, हाम्रो पनि टेक्ने र समाउने भनेको यही एकमात्र छोरो हो जो अस्ट्रेलियाबाट एमबिबिएस गरी भर्खरै स्वदेश फर्केर आएको छ। यो कुरो हजुरलाई पनि अवगतै छ। शिर हिलाएर मुख्य र उहरूले हाँको समर्थन जनाए। केही कोल्टे फर्किँदै अनि छोरी ठहरिएकीलाई इसारा गर्दै शोभितमानले संयमित स्वरमा भने, हुन त यहाँकी पुत्री अलि अग्ली र पातली जस्ती छररे बदनकी रहेछन्, जिउडाल पनि झन्डै झन्डै केटाको जस्तो, तर केही छैन, पढालेखा, सुशिक्षिता र सुसभ्य रहेछन्।